0: अचीव किया जा सकता है, वो दिखाई पड़ रहा है।
1: जी, और एक जो हमेशा एक भाजपा का जो एक नैरेटिव है कि डबल इंजन की सरकार, आप जो केंद्र में हमेशा हम चुनावों में देखते हैं कि जो भाजपा प्रधानमंत्री भी कहते हैं और आपके नेता भी कहते हैं कि डबल इंजन की सरकार का सीधे सीधे फायदा राज्यों को भी होगा, आपको
0: अरे अब बंगाल में पहली बार डबल इंजन की सरकार आई है, तो निश्चित रूप से अगले 5 वर्षों में एक बड़ा परिवर्तन पश्चिम बंगाल में विकास की दिशा में दिखाई पड़ेगा।
1: जी सुधांशु जी, हमसे बात करने के लिए आपका बहुत बहुत शुक्रिया जी। सो व्हाट आई वाज आस्किंग मिस्टर त्रिवेदी, मिस्टर टंडन, आई विल आस्क यू आल्सो, द प्राइम मिनिस्टर एंड ऑल द बीजेपी लीडर्स, व्हेन दे गो आउट कैंपेनिंग, दे बीन टॉकिंग अबाउट, दे बीन एम्फसाइजिंग द फैक्ट एंड यू नो दैट व्हाई पीपल शुड वोट फॉर बीजेपी, बिकॉज इट गिव्स देम द एडवांटेज ऑफ अ डबल इंजन गवर्नमेंट। सो इट सीम्स टू बी, यू नो, आई डोंट, आई एम नॉट श्योर, बट डू यू थिंक दैट दैट्स ऑल्सो वन ऑफ द रीजन दैट वी सींग दिस काइंड ऑफ, स्पेशली इन वेस्ट बंगाल एंड द यू नो दैट the way the BJP has, the sweep the BJP seems to be making in the state?
2: I think the double engine government comes later.
1: Mm-hmm.
2: Initially, if I'm not wrong,
1: mm.
2: before the West Bengal election, maybe about 6-7 months ago, the journalists were talking whether BJP has got enough candidates to be fielded.
1: Okay.
2: Fielding 292-93 candidates was a huge, big task before BJP. And I may be wrong, but the leader of BJP in West Bengal is really not a very stalwart. And in spite of that, the BJP strategy, the electioneering, the campaigning style, and the ground level work, I think that was one of the reasons why they got into a contest with mm-hmm. Trinamool Congress.
1: Right.
2: And once they were in the fray, and I have always been saying, where is the left front? What is the Congress doing in West Bengal? So you made it a two-party contest, and then whenever there is anti-incumbency against the incumbent government, yeah. obviously somebody has to fill in.
1: Right.
2: And there is where the BJP came in, and they have proved, and plus the machinery and the leadership quality, I must say, that all has put BJP into the saddle in West Bengal.
1: Right, and so now it's time for us. We will be going into a break for our bulletins a very little time. So before we do that, let's give you the latest trends and results coming in from the states and Union Territory. In Tamil Nadu, the actor Vijay led TVK is leading on 109 seats. AIADMK is leading on 57 seats. Its partner BJP is leading on one seat, whereas the DMK is leading on 49 seats. Vishal.
3: पश्चिम बंगाल में भारतीय जनता पार्टी 194 सीटों पर बढ़त बनाए हुए है, आगे चल रही है। तृणमूल कांग्रेस 94 सीटों पर बढ़त बनाए हुए है, और इसके अलावा सीपीएम एक सीट पर आगे चल रही है।
1: बात करते हैं अगर असम की, सो इन असम द बीजेपी इज लीडिंग ऑन 70 सीट्स, इट हैज Its alliance partner AGP is leading on 7 seats, and another alliance partner BPF is leading on 8 seats, whereas the Indian National Congress is leading on 25 seats and AIUDF is leading on 2 seats. In Kerala, the CPM is leading on 23 and the Congress is leading on 53, and that is all time we have right now. We'll be back at 2:10 p.m. 2:30 p.m.
4: Adab, ye Akashvani hai. खबरों के साथ मैं कौनैन हैदर। पहले इस वक्त की खास खास खबरें। मगरबी बंगाल में बीजेपी शानदार कामयाबी की तरफ बढ़ रही है। 293 सीटों में से बीजेपी को 193 सीटों पर सबकत हासिल है, जबकि तृणमूल कांग्रेस 96 सीटों पर आगे चल रही है। आसाम में राय दहिंदगान ने फिर से बीजेपी में एतमाद का इजहार किया है। तमिलनाडु में अदाकार से सियासतदान बनने वाले विजय की पार्टी टीवीके ने शानदार शुरुआत की है। हुक्मरान डीएमके तीसरे मकाम पर चली गई है, वजीर आला एमके स्टालिन पीछे चल रहे हैं। केरलम में कांग्रेस की जेर कयादत यूडीएफ बाएं बाजू महाज के एलडीएफ को पीछे छोड़ते हुए वाजे अक्सरियत की समत बढ़ रही है। पुदुचेरी में एनडीए फिर से इक्तदार हासिल करने की जानिब गामजन है, और असेंबली जिमनी इंतखाबात में बीजेपी ने त्रिपुरा और नागालैंड में एक एक सीट जीती है, जबकि गुजरात, महाराष्ट्र और कर्नाटक में उसे सबकत हासिल है। अब खबरें तफसील से। چار ریاستوں اور مرکز کے زیر انتظام علاقے پدوچیری میں ووٹوں کی گنتی کے ابتدائی رجحانات سامنے آ رہے ہیں. تازہ رجحان کے مطابق مغربی بنگال میں بی جے پی نے شاندار سبقت حاصل کر لی ہے، جبکہ تمل ناڈو میں اداکار سی جوزف وجے کی سربراہی والی نئی پارٹی تملگا ویتری کڑگم ٹی وی کے سب سے بڑی پارٹی کے طور پر ابھری ہے، جبکہ اپوزیشن کی آل انڈیا انا ڈی ایم کے دوسرے مقام پر ہے اور حکمران ڈی ایم کے پارٹی تیسری اپوزیشن پر چلی گئی ہے. کیرلم میں کانگریس کی زیر قیادت یو ڈی ایف آگے چل رہا ہے، جبکہ آسام میں حکمران بی جے پی نے بڑی سبقت حاصل کر لی ہے. مغربی بنگال میں آج اسمبلی کے 293 سیٹوں کے لیے ووٹوں کی گنتی کی جا رہی ہے اور بی جے پی کو 193 سیٹوں پر سبقت حاصل ہے، جبکہ حکمران ترنمول کانگریس 96 سیٹوں پر آگے چل رہی ہے. تمل ناڈو میں سبھی 234 سیٹوں کے رجحانات سامنے آ گئے ہیں. نئی پارٹی ٹی وی کے نے 111 سیٹوں پر سبقت حاصل کر کے شاندار شروعات کی ہے. اپوزیشن آل انڈیا انا ڈی ایم کے کو 55 حلقوں میں سبقت حاصل ہے، جبکہ حکمران ڈی ایم کے پارٹی 49 سیٹوں پر سبقت کے ساتھ تیسرے مقام پر ہے. آسام میں 126 سیٹوں میں سے 7 سیٹوں کے نتیجوں کا اعلان ہو چکا ہے. بی جے پی نے 6 سیٹیں جیتی ہیں اور 73 پر اسے سبقت حاصل ہے، جبکہ اس کی اتحادی آسام گن پریشد کو 1 سیٹ پر کامیابی ملی ہے اور 8 سیٹوں پر اس کے امیدوار آگے چل رہے ہیں. کانگریس کو 24 سیٹوں پر سبقت حاصل ہے، جبکہ 10 سیٹوں پر بوڈو لینڈ پیپلز فرنٹ کے امیدوار آگے چل رہے ہیں. کیرلم میں 140 سیٹوں میں سے کانگریس نے اب تک 5 سیٹیں جیتی ہیں اور 57 حلقوں میں اسے سبقت حاصل ہے، جبکہ حکمران سی پی ایم کو 4 سیٹوں پر کامیابی ملی ہے اور 23 سیٹوں پر وہ آگے چل رہی ہے، جبکہ اس کی اتحادی سی پی آئی کو 9 سیٹوں پر سبقت حاصل ہے. کیرلا کانگریس 7 پر اور بی جے پی 2 سیٹوں پر آگے چل رہی ہے. پدوچیری سے بھی نتیجے مل گئے ہیں، اب تک 13 نتیجوں کا اعلان کیا گیا ہے. حکمران اے آئی این آر سی نے 6 سیٹیں جیتی ہیں اور 4 پر اسے سبقت حاصل ہے. کانگریس کو 1 سیٹ ملی ہے اور 6 سیٹوں پر وہ آگے چل رہی ہے. ڈی ایم کے پارٹی نے 1 سیٹ جیتی ہے اور 3 پر سبقت حاصل ہے. بی جے پی کو 2 سیٹیں ملی ہیں اور 2 پر ہی اس کے امیدوار آگے چل رہے ہیں. اب تازہ معلومات کے لیے ہم اپنے نامہ نگار سشیل چندر تیواری سے بات کرتے ہیں. جی سشیل بتائیے، کیا تازہ صورتحال ہے
5: ہندوستان کے؟ دیکھیے قانون، جنوبی ہندوستان کے اس صوبے میں جو اس وقت تک حالات نظر آ رہے ہیں، تازہ حالات جنہیں کہیں، تو جو فلم اسٹار وجے ہیں ان کی پارٹی ٹی وی کے وہ زبردست جیت حاصل کرتی نظر آ رہی ہے، اور جیسا کہ رجحانوں سے صاف نظر آ رہا ہے کہ وہ 100 سے زیادہ سیٹیں حاصل کرتی ہوئی دکھ رہی ہے. حالانکہ یہاں جو اکثریت ہے وہ 118 سیٹوں پر طے ہوتی ہے، لیکن ابھی وہ تھوڑا سا پیچھے چل رہے ہیں، لیکن امید ہے کہ جب کچھ شام تک نتیجے آئیں گے پوری طرح سے، تب جو ہے تصویر زیادہ صاف ہو پائے گی. وجے کی انٹری جو ہے وہ یہاں کے سیاسی جو ماحول ہے اس میں بہت زبردست طریقے سے رہی ہے، یہ صاف نظر آ رہا ہے کہ لوگوں نے بدلاؤ کو ووٹ دیا ہے. جی،
4: اس معلومات کے لیے آپ کا بہت بہت شکریہ. بی جے پی کے ترجمان توہین سنہا نے کہا ہے کہ اسمبلی انتخابات کے ابتدائی رجحانات بی جے پی کے حق میں ہیں اور پارٹی زبردست فرق کے ساتھ آسام اور مغربی بنگال میں کامیابی حاصل کرنے کی جانب گامزن ہے. آکاشوانی نیوز سے بات کرتے ہوئے جناب سنہا نے کہا کہ مغربی بنگال کے عوام نے ترنمول کانگریس کی سیاست کو مسترد کر دیا ہے. بی جے پی کے ایک اور ترجمان سدھانشو تریویدی نے کہا کہ مغربی بنگال میں اسمبلی انتخابات کے رجحان بی جے پی کے حق میں سامنے آ رہے ہیں. جناب تریویدی نے کہا کہ ان سے وزیر اعظم نریندر مودی کے دور اندیشی پر مبنی نظریے اور ریاست میں بی جے پی کارکنوں کی انتھک کوششوں کی عکاسی ہوتی ہے. بی جے پی کے لیڈر جی وی ایل نرسمہا راؤ نے اسمبلی انتخابات میں تاریخی مینڈیٹ دینے پر آسام اور مغربی بنگال کے لوگوں کے تئیں تشکر کا اظہار کیا. مغربی بنگال، آسام، پدوچیری، تمل ناڈو اور کیرلم میں اسمبلی انتخابات کے ابتدائی رجحانات کے تناظر میں بی جے پی کے ترجمان شہزاد پوناوالا نے کہا ہے کہ بی جے پی مغربی بنگال میں تاریخی کامیابی کی طرف بڑھ رہی ہے. آکاشوانی نیوز سے بات کرتے ہوئے انہوں نے کہا کہ بی جے پی پہلی بار مغربی بنگال میں سرکار بنانے جا رہی ہے. جناب پوناوالا نے یہ بھی کہا کہ بی جے پی آسام میں لگاتار تیسری بار سرکار بنائے گی. انہوں نے کہا کہ تمل ناڈو میں مقابلہ این ڈی اے اور ٹی وی کے پارٹی کے درمیان ہے.
6: पश्चिम बंगाल में भारतीय जनता पार्टी की एक ऐतिहासिक जीत की ओर हम लोग बढ़ चुके हैं और वहाँ पे हम लोग 180 भी पहुँच सकते हैं। ये पहली बार होगा पश्चिम बंगाल में भारतीय जनता पार्टी की सरकार बन रही है और पूर्वोत्तर के लिए बहुत बड़ी उपलब्धि होगी। असम में भी अगर आप देखो तो हमारी तीसरी बार सरकार बन रही है।
4: इधर कांग्रेस के तर्जुमान पवन खेड़ा ने इब्तदाई रुझानात पर तबसरा करते हुए कहा कि ये शुरुआती रुझानात हैं और जल्द ही पूरी तस्वीर वाजे हो जाएगी और इसके बाद ही नतीजों के बारे में कुछ कहना मुनासिब होगा।
7: दो ढाई घंटे बाद जब स्थिति और क्लियर हो जाएगी, स्पष्ट हो जाएगी, तब बात करने में ज्यादा आनंद आएगा। हर राज्य के लिए मैं कह रहा हूँ कि अभी दो राउंड हुए या तीन राउंड हुए होंगे, 20 राउंड बाकी हैं हर असेंबली में, तो इतनी जल्दी कोई टिप्पणी करना उचित नहीं होगा।
4: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। आंध्र प्रदेश के वजीर आला एन चंद्रबाबू नायडू ने कहा है कि असेंबली इंतखाबात के ताजा रुझानात में कौमी जमहूरी इत्तेहाद एनडीए की कारकर्दगी से जाहिर होता है कि वजीर आजम नरेंद्र मोदी की कयादत में लोगों का एतमाद बढ़ता जा रहा है। पांच रियासतों के 7 असेंबली हलकों में जिमनी इंतखाबात के वोटों की गिनती का सिलसिला भी जारी है। इनमें कर्नाटक और महाराष्ट्र में 2-2 असेंबली हलके और गुजरात, त्रिपुरा और नागालैंड में 1-1 असेंबली हलका शामिल है। ताजा नतीज के मुताबिक बीजेपी ने 2 सीटें जीत ली हैं और 3 हलकों में उसे सबकत हासिल है। कांग्रेस और नेशनलिस्ट कांग्रेस पार्टी 1-1 सीट पर आगे चल रही है। त्रिपुरा के धर्मानगर हलके में बीजेपी के जहर चक्रवर्ती ने कम्युनिस्ट पार्टी ऑफ इंडिया मार्क्सिस्ट के अमिताभ दत्ता को 18,290 वोटों के फर्क से हरा दिया। नागालैंड के कोरिदांग असेंबली हलके में बीजेपी के दाउचीर आई इमचेन ने आजाद उम्मीदवार तोशिकाबा को 3,123 वोटों से शिकस्त दी। कर्नाटक में बीजेपी के श्रीनिवास टी दास करियप्पा देवनागरी साउथ हलके में आगे चल रहे हैं, जबकि बागलकोट में कांग्रेस उम्मीदवार उमेश होलप्पा मेती 17,000 से ज्यादा वोटों से आगे चल रहे हैं। आईपीएल क्रिकेट में आज मुंबई के वानखेड़े स्टेडियम में मुंबई इंडियंस का मुकाबला लखनऊ सुपर जायंट से होगा। ये मैच शाम 7:30 बजे से खेला जाएगा। वहीं कल रात अहमदाबाद के नरेंद्र मोदी स्टेडियम में गुजरात टाइटंस ने पंजाब किंग्स को 4 विकेट से हरा दिया। गुजरात टाइटंस को 164 रन का जीत का निशाना मिला था, जिसे उसने 6 विकेट के नुकसान पर हासिल कर लिया। गुजरात के लिए साई सुदर्शन ने सबसे ज्यादा 57 रन बनाए। एक दूसरे मैच में हैदराबाद के राजीव गांधी बैन अल-अक़वामी स्टेडियम में कोलकाता नाइट राइडर्स ने सनराइजर्स हैदराबाद को 7 विकेट से हरा दिया। आखिर में खास खास खबरें एक बार फिर। मगरबी बंगाल में बीजेपी शानदार कामयाबी की तरफ बढ़ रही है। 293 सीटों में से बीजेपी को 193 सीटों पर सबकत हासिल है, जबकि तृणमूल कांग्रेस 96 सीटों पर आगे चल रही है। आसाम में राय दहिंदगान ने फिर से बीजेपी में एतमाद जाहिर किया है। तमिलनाडु में अदाकार से सियासतदान बनने वाले बीजेपी की पार्टी टीवीके ने शानदार शुरुआत की है। हुक्मरान डीएम के 3rd मकाम पर चली गई है। वजीर आला एमके स्टालिन पीछे चल रहे हैं। केरलम में कांग्रेस के जेर कयादत यूडीएफ बाएं बाजू के एलडीएफ को पीछे छोड़ते हुए वाजे अक्सरियत की समत बढ़ रही है। पुदुचेरी में एनडीए फिर से इक्तदार हासिल करने की जानिब गामजन है और असेंबली जिमनी इंतखाबात में बीजेपी ने त्रिपुरा और नागालैंड में 1-1 सीट जीती है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
8: गुड आफ्टरनून, दिस इज आकाशवाणी एंड आई एम वल्सा विलियम्स विद द मिडडे न्यूज। The headlines. BJP heads for landslide victory in West Bengal, leads on 193 seats out of 293, Trinamool ahead on 95 seats. In Assam, BJP set to return to power for a third term. In Tamil Nadu, actor turned politician Vijay's party TVK delivers a super hit on debut, ruling DMK on third spot, Chief Minister MK Stalin trails. In Kerala, Congress-led UDF marches towards a clear majority to replace LDF. NDA on way to retain power in Puducherry. In assembly by-elections, BJP wins 1 seat each in Gujarat, Tripura and Nagaland. Early trends are now available for all four states and the Union Territory of Puducherry, which went to polls for assembly elections. Initial trends that emerged have sustained as counting rounds progress into the day. As per latest counting,

0: वो एक कार्टून छपा था लक्ष्मण का
1: जी,
0: जिसमें वो था कि भाई पिछला साल गुजर गया है और एक वो जो उनका कॉमन मैन था
1: जी,
0: वो बेबसी से देख रहा है कि ये तो चला गया
1: जी।
0: तो एक कुछ बात दिमाग में आई, लेकिन बस की भीड़ में इतना कुछ सोचने का यारा नहीं था। हमने जैसे तैसे वक्त गुजारा, अपना दफ्तर आ गई है। दूसरे दिन शाम को दफ्तर से आने के बाद वो बात जो है नए सिरे से मेरे दिमाग में आना शुरू हुई और फिर मुझे लगा एक बस, और फिर बस का ख्याल, फिर बस का इंतजार, और ये बातें अब आना शुरू हुई हैं। तो रात में 10-11 बजे करीब बैठा और मैंने लिखना शुरू किया। तो अब मुझे उसके बाद का कुछ पता नहीं है, दुनिया माफिया से बेखबर। मैंने रात भर में 7 सफ़े लिखे और एक जगह पे जाके मेरा कलम रुक गया और मैंने कहा भाई ये ठीक है। अब उसके बाद में इतना थक चुका था मैं कि उस वक्त और पढ़ने का वो नहीं था, फिर मैंने उसको रख दिया। बाद में मैंने निकाल के देखा और वो मेरी पहली कामयाब कहानी, जो मेरी पहली कहानी हब्स के नाम से मैंने लिखी
1: थी।
0: जब मैंने ये कहानी लिखी और जब लिख ली और बाद में मुझे महसूस हुआ कि मैंने कहा हाँ, अब जिस मुसन्निफ को मैं अपने अंदर से तलाश कर रहा था इतने दिनों से, अब जाकर के निकला है। तो अब मुझे इस बात की फिर जो तखलीक का सुख होता
1: मतलब
0: है,
1: जिस करीने से मैं खुद को मतलब
0: जाहिर है कि एक तो आपका ख्याल होता है, दूसरे ये उस ख्याल को फनकाराना तरीके से बयान करना।
1: तो जब वो अफसाना शाया हुआ तो कैसा रिस्पांस था?
0: देखिए, शाया वो अफसाना बहुत देर से हुआ।
1: अच्छा,
0: वो मैंने लिखा इत्तेफाक से, वो मैंने शायर के एडिटर थे इफ्तिखार साहब, वो आए थे
1: जी।
0: और जौकी ने कहा कि भाई खुर्शीद ने अफसाना लिखा है, आप इनसे ले लीजिए। उन्होंने कहा लाओ भाई अभी दे दो मुझे
1: जी।
0: और वो ले गए। उसके बाद साहब वो पता नहीं उनके क्या प्लान था, तो 3-4 साल लग गए उस अफसाने को शाया होने में।
1: अच्छा, उससे पहले कुछ और कहानियां?
0: उसके पहले कुछ कहानी छपना शुरू हो गई। पहली कहानी मेरी जो छपी वो ऐवान उर्दू में गर्म कोट के नाम से, जो उनके इंतखाब में भी शामिल है। वो मैंने एक तरह से बैनल मुतोनियत का सहारा लेकर के, बेदी की एक मशहूर कहानी, बेदी मेरे बड़े फेवरेट राइटर थे, तो उनकी एक कहानी थी गर्म कोट, मैंने उस कहानी से इस्तेफादा करते हुए मैं नई कहानी लिखी थी बिल्कुल अपने हालात। मगर वो अफसाना जब बाद में कई साल के बाद छपा, तो उस अफसाने ने फिर मुझे कई लोग दिए, उनमें से एक सिद्दीक आलम भी थे जिन्होंने पहली बार मुझे उस अफसाने को पढ़ के खत लिखा था।
1: अच्छा, फिक्शन की दुनिया में इस मकबूलियत के बावजूद नज्म की तरफ कैसे आना हुआ? क्योंकि जो कुछ आपके मन में था वो कह ही रहे थे और उस आप जाहिर है उस इजहार से मुतमईन भी थे।
0: देखिए, मैंने इस बात को एक जगह लिखा भी है कि कई बार जो है वो बातें बहुत होती हैं और आपके पास वक्त नहीं होता। अफसाना निगारी जो है वो मुझसे कम से कम एक है, मुझे एक तो पूरी रात चाहिए होती है एक अफसाना लिखने के लिए
1: जी।
0: अब मुलाजिम पेशा लोगों को सारी रात कहाँ फुर्सत मिलती है, या बाज़ औक़ात जो बात जहन में होती है वो पूरी तरह से पक नहीं पाती है जब आपको लिखने का वक्त है तो
1: जी,
0: या जब जहन में बात है तो उस टाइम वक्त नहीं है लिखने का। तो इसी दौरान में कभी कुछ ख्याल जो है वो मेरे मुझे नज्म की सूरत में मेरे पास में। अच्छा, मैं शायरी में भी कहूँ, प्रदाप्ता शायरी की तरफ मैंने कभी तवज्जो नहीं की, यानी कभी भी गजल कहने की तरफ ध्यान नहीं दिया। किसी से उस्तादी शागिर्दी का रिश्ता नहीं बनाया, नसर लिखने वाले को उसकी जरूरत नहीं होती है। तो मैंने फिर नज्म का रास्ता अख्तियार किया। लेकिन मैं एक बात आपको बताऊँ कि उर्दू में जो नज्म कही जाती थी मुझे वो नज्म कुछ ज्यादा भाती नहीं थी। तरक्की पसंद अहद में जो नज्में लिखी जाती थी वो बहुत पुरशिकोह नज्में थी, बहुत बुलंद बांग थी और बहुत बड़े जिसको कहते रख रखाव के साथ कही हुई फैज की नज्म, मखतूम की नज्म। इतनी मेरी सलाहियत नहीं थी, मुझे पता था कि मैं नहीं कर पाऊंगा इसको, और गजल की शायरी मैं उस पर अपने आप को आमादा नहीं कर पा रहा था। तो मैंने एक रास्ता इख्तियार किया नज्म का, और जदीद नज्म भी मुझे कुछ ज्यादा, क्योंकि उसका सारा ताल्लुक जो है वो इंसान की अपनी जात से था और मेरा मिजाज जो है मजमूई तौर पे वो अपनी जात के साथ साथ कायनात भी है। ये दुनिया जिसमें हम रह रहे हैं, खास तौर से इसके सियासी और समाजी मामलात, मेरे पास नज्म का ख्याल जो आया या तो बहुत ही इनफरादी ख्याल आया
1: जी।
0: जैसे जब मैंने पहली नज्म कही वो बहुत ही एक जाती बहरान के आलम में
1: जी।
0: जब मुझे कुछ समझ में नहीं आ रहा था कि मैं क्या करूं
1: जी।
0: तो एक आध ख्याल जो है उसने इमेज तैयार की और फिर मैंने एक नज्म लिखी। तो वो मुझे पहली बार लगा कि अच्छा, एक बाज औकात आपको अपने ख्याल, देखिए जब बात होती है ना कि जब आप ख्याल का एक सिरा जो है आप उस पर चलते चलते किसी इंतहा पे पहुंच जाते हैं और फिर आप पलट के अपने ख्याल पर आप वापस आ सकते हैं, तो ये अफसाना बन जाता है
1: जी।
0: यानी आपने अलिफ से अपना सफर शुरू किया था, ये पर आपका ख्याल जाके मरकूज हो गया, तो अब ये से अलिफ की तरफ पलट के आप अफसाना लिख सकते हैं
1: जी।
0: लेकिन नज्म का मामला ये है कि जब ख्याल الف اور یہ کے درمیان میں گھوم جائے اتنا
1: جی،
0: اور خود عامل اپنے ہی چکرویوں میں گرفتار ہو جائے، اب اس کو نکلنے کا کوئی راستہ نہ
1: لوپ میں پھنس جائے،
0: تو مجھے لگا کہ یہ پھر میرے لیے نظم ہے
1: جی.
0: دوسری بات یہ ہے کہ جب خیال بہت انٹینس ہو
1: جی،
0: یعنی بہت شدید ہو، اور بات آپ اپنے آپ سے کرنا چاہتے ہیں کسی اور سے نہیں کرنا چاہتے
1: جی،
0: یعنی آپ یہ بھی نہیں چاہتے ہیں کہ جو اس وقت میرے خیالات ہیں وہ کسی اور تک بھی پہنچیں
1: جی،
0: میں اس سے اپنے خیالات کو اپنی بات کو کہوں
1: جی،
0: تو جب یہ نہیں کہنے کی جو تڑپ ہوتی ہے لیکن اپنے آپ سے تو بات کرنا ہے
1: جی،
0: تو یہ اس کا عمل جو ہے وہ پھر
1: بالکل
0: نظم کہنے
1: تو
0: کا عمل.
1: خوشی اکرم صاحب کے جی، دو افسانوی مجموعے، دو ان کی نظموں کے مجموعے آ چکے ہیں اور بہت غیر معمولی مقبولیت،
0: بلکہ تین مجموعے ہو گئے،
1: تین مجموعے شامل ہو چکے ہیں. اس کے علاوہ ہندی نظموں کا ایک انتخاب بھی خورشید اکرم صاحب نے کیا ہے، اور بطور نقاد بھی ان کی کتاب انداز نظر میرا کے عنوان سے آئی ہے. خورشید اکرم صاحب، ہم اس گفتگو کے سلسلے کو آگے بڑھائیں، ہم چاہیں گے کہ ہمارے سامعین کے لیے آپ اپنی کوئی نظم سنائیں.
0: نظم پیش خدمت ہے، اس کا عنوان ہے کوما میں.
1: جی.
0: باہر ہوا گرم تھی میں نکلتا تو جھلس جاتا، باہر ہوا گرم تھی میں نکلتا تو جھلس جاتا، تو میں کیا کرتا، سفید چادر بچھائی اور سو گیا. سوئے ہوئے آدمی کی کوئی آواز نہیں ہوتی، سویا ہوا آدمی سوچ سکتا ہے وہی جو سپنے میں آئے. میں سپنے میں چلا گیا بغیر کسی کوشش کے، وہاں سے چلا گیا کوما میں بنا کسی سواری کے. ادھر میں سر دھنتا ہوں سرود سنتا ہوں، ادھر میں سرود سنتا ہوں سر دھنتا ہوں، شعر پڑھتا ہوں واہ کرتا ہوں، اذاں ہوتی ہے سجدے کرتا ہوں. مجھے جگاؤ نہیں، نیند نہیں، میں کوما میں ہوں.
1: واہ، بہت خوب،
0: شکریہ.
1: میں چاہتا ہوں، بالکل ہمارے پاس وقت چونکہ کم ہے، کہ اسی سوال کی طرف آتے ہیں کہ آج کل کے مدیر کے طور پر آپ.
0: ہاں، میں دیکھیے تقریباً جو ہے 13 برس کے بعد لوٹ کے آیا تھا وہاں پہ
1: جی.
0: میں اسسٹنٹ ایڈیٹر ہو کے گیا، چلا گیا تھا. میں آل انڈیا ریڈیو میں آیا، پھر نیشنل ہیومن رائٹس کمیشن میں گیا، وہاں پہ اسسٹنٹ انفارمیشن آفیسر رہا، وہاں سے پھر میں واپس پبلیکیشن ڈویژن آیا اور ایڈیٹر بنا دیا گیا. تو وہ میں نے پھر دیکھا، بڑی دنیا بدلی ہوئی نظر آئی مجھے. ایک تو یہ دفتر کا جو اورا تھا، ایک شان تھی اس کی، وہ ختم ہو گئی. تو ایڈیٹر بےچارا اکیلا بیٹھا ہے، ایک اسٹاف بیٹھا ہے اور ایک کمرہ ہے، چیزیں بکھری ہوئی ہیں، اور رسالہ جو ہے مجھے لگا کہ بھئی جیسا ہم چھوڑ کے گئے تھے یہ وہ رسالہ نہیں ہے، تو اس کو ری بلڈ کرنا تھا مجھے. تو میں نے پھر نئے سرے سے اس پہ کام کیا. بہت سارے لوگوں کو مجھے معذرت کرنی پڑی کہ بھئی جو اس کے لکھنے والے بن گئے تھے، ظاہر ہے کہ ہر رسالے کے لکھنے والوں کا ایک حلقہ بن جاتا ہے، تو جو ہمارے پہلے والوں نے جو حلقہ بنایا تھا، مجھے بعضوں سے اس میں معذرت کرنی پڑی. میری خوش قسمتی یہ بھی رہی کہ میں اس پورے عرصے میں ادب لکھنے والے جو مین اسٹریم کے لکھنے والے تھے، فوراً لوگوں سے رابطے کیے اور بہت سارے لوگوں کو دوبارہ جوڑا. پھر میں نے کبھی یہ رسالہ جو ہے یہ میری ذاتی ملکیت نہیں ہے، میں اس کا اس وقت کسٹوڈین ہوں، اور ایک روایت ہے جس کی مجھے ذمہ داری دی گئی ہے، تو مجھے اس روایت کو، اس وراثت کو چلانا ہے. تو اس کا میں نے خیال رکھا ہے، میں نے کچھ پالیسی بنائی، اس پالیسی پر عمل کرنے کی کوشش کی، اور
1: اس کے نتیجے سامنے آئے.
0: اور خوش قسمتی سے بہت کم، 2-4 شمارے کے بعد میں ہی لوگوں نے اس پہ توجہ کرنا شروع کی، اور بہت اچھا ریسپانس رہا پھر.
1: تو خورشید اکرم صاحب جو ہیں وہ دوردرشن نیوز میں ڈیپوٹی ڈائریکٹر کے طور پہ مختلف وزارتوں میں اطلاعاتی ذمہ داریاں انجام دے چکے ہیں. آخر میں ایک سوال بہت مختصراً، کہ جو ہمارے نئے لکھنے والے ہیں ان کے لیے آپ اگر کوئی پیغام دینا چاہیں، آپ کا اتنا لمبا ایک سفر رہا ہے اور آپ نے اتنی علمی ادبی کامیابیاں حاصل کی، نئے لکھنے والے جو ہیں وہ اپنے سفر کو کیسے آگے بڑھائیں؟
0: دیکھیے، جہاں دو باتیں میں سمجھ پاتا ہوں، ایک تو یہ ہے کہ پڑھنا چاہیے بہت، اور اگر آپ ادب لکھ رہے ہیں تو اس کا مطلب صرف ادب پڑھنا نہیں ہوتا ہے، آپ کو سیاست، صحافت، نفسیات، سماجیات، فلسفہ، تاریخ اور دنیا میں کیا ہو رہا ہے، یعنی سائنسی طور پہ اس دنیا میں کیا تبدیلیاں آ رہی ہیں،
1: ان سب پہ بھی نظر،
0: ان سب پہ بھی آپ کی نظر ہوگی. کیونکہ یہ انسانی ذہن جو ہے وہ ایسا نہیں ہے کہ آم کے باغ میں آم کا بیج بو دیا تو آم کا پیڑ نکل آئے گا. انسانی ذہن جو ہے وہ ہمیشہ نئی چیز دریافت کرتا رہتا ہے، نئی باتوں کی طرف سوچتا رہتا ہے، اور وہ نئی باتیں آپ کے ذہن میں کسی بھی لکھنے والے کے تبھی آ سکتی ہیں. وہ اپنی دنیا تبھی بنا سکتا ہے جب اس نے پچھلی دنیاؤں سے، ساری دنیاؤں سے کچھ کچھ حاصل کیا ہو، عکس کیا ہو. اور دوسری چیز یہ کہ دیکھیے، بہت سارے لوگ ہوتے ہیں آج کل، تو اور بھی زیادہ سوشل میڈیا کے زمانے میں خاص طور سے نثر کی طرف لوگوں کی توجہ کم ہو گئی، کہ وہ جو شاعری بھی کرتے ہیں ان سے بھی میں کہوں گا کہ دیکھیے آپ کو پڑھنا ضرور چاہیے، آپ خوب پڑھیے، کیونکہ نثر پڑھنا جو ہے وہ اس لیے ضروری ہے کہ نثر آپ کے اندر تنقیدی شعور پیدا کرتی ہے، تجزیہ کرنے کی صلاحیت، نثر تجزیاتی زبانوں میں لکھی جاتی ہے، تو جب تک کہ آپ کے اندر

0: تمیلاگا ویترا کشگم ٹی وی کے تمل ناڈو اسمبلی انتخابات میں تاریخ رقم کرنے کے لیے تیار نظر آ رہی ہے. ٹی وی کے سب سے بڑی پارٹی بن کر ابھر رہی ہے. ٹی وی کے نے ریاست کی 234 سیٹوں میں سے 85 سیٹوں پر جیت حاصل کر لی ہے اور 22 سیٹ پر آگے چل رہی ہے. ریاست میں سخت سہروخی مقابلے کے دوران 172 سیٹوں کے نتائج کا اعلان ہو چکا ہے, جبکہ مزید 62 سیٹوں کے رجحانات دستیاب ہیں. چناؤ کمیشن کے مطابق وزیر اعلی ایم کے اسٹالن کی قیادت والی حکمراں دراوڑ منیتر کشگم ڈی ایم کے نے 41 سیٹیں جیت لی ہیں اور 18 سیٹوں پر آگے ہے, جبکہ اس کی حریف آل انڈیا انا دراوڑ منیتر کشگم اے آئی اے ڈی ایم کے 15 سیٹوں پر آگے ہے اور وہ 32 سیٹوں پر جیت حاصل کر چکی ہے. پی ایم کے 2 سیٹ جیت چکی ہے اور 2 سیٹوں پر سبقت بنائے ہوئے ہے. انڈین نیشنل کانگریس آئی این سی 2 سیٹوں پر آگے ہے, جبکہ 3 سیٹ حاصل کر چکی ہے. بی جے پی ڈی ایم ڈی کے سی پی آئی اور اے ایم ایم کے ایم این کے زیڈ نے 1-1 سیٹ پر جیت حاصل کی ہے. سی پی آئی ایم اور آئی یو ایم ایل نے 2-2 سیٹیں جیتی ہیں. وی سی کے نے 1 سیٹ حاصل کی ہے اور 1 سیٹ پر آگے ہے. اہم امیدواروں میں موجودہ وزیر اعلی ایم کے اسٹالن, جو چنئی میں واقع اپنے آبائی سیاسی گڑھ کولاتھور حلقے سے چناؤ لڑ رہے تھے, ٹی وی کے امیدوار وی ایس بابو سے تقریباً 8,700 ووٹوں کے فرق سے ہار گئے. نائب وزیر اعلی ادھیا ندھی اسٹالن چنئی کے چپوک تھرو والی کینی حلقے میں ٹی وی کے امیدوار سیلم ڈی کے خلاف تقریباً 7,000 ووٹوں سے آگے چل رہے ہیں. ٹی وی کے سربراہ وجے پیرمبور اور تروچی ایسٹ دونوں حلقوں میں 17 مرحلوں کے ووٹوں کی گنتی کے بعد آسانی سے سبقت بنائے ہوئے ہیں. سابق وزیر اعلی او پنیر سلوم, جو حال ہی میں ڈی ایم کے میں شامل ہوئے تھے, 6,000 ووٹوں سے آگے چل رہے ہیں. پدوچیری میں این رنگا سوامی کی آل انڈیا این آر کانگریس کی قیادت والے قومی جمہوری اتحاد این ڈی اے کی حکومت کی واپسی متوقع ہے. اس نے 30 رکنی اسمبلی میں سیٹیں حاصل کر کے واضح اکثریت حاصل کر لی ہے. اے آئی این آر سی نے 12 سیٹیں جیت لی ہیں اور بی جے پی 4 سیٹیں جیت چکی ہے اور 2 پر برتری قائم رکھے ہوئے ہے. اے آئی اے ڈی ایم کے اور انڈین نیشنل کانگریس نے 1-1 سیٹ حاصل کی ہے. ڈی ایم کے نے 2 سیٹیں جیتی ہیں اور 3 پر آگے ہے. ٹی وی کے نے 2 سیٹیں حاصل کی ہیں اور 1 سیٹ پر سبقت بنائے ہوئے ہے, جبکہ این ایم کے اور ایل جے کے نے 1-1 سیٹ جیتی ہے. آزاد امیدواروں نے 3 سیٹیں حاصل کی ہیں. وزیر اعلی این رنگا سوامی تھٹا چنواڈی حلقے سے دوبارہ منتخب ہو گئے ہیں. بی جے پی امیدوار اور ریاستی وزیر داخلہ اے نما سیوائم نے بھی اپنی سیٹ جیت لی ہے. بی جے پی کے سینئر لیڈر اور وزیر اعظم نریندر مودی نے کہا ہے کہ آج کا دن ایک تاریخ ساز اور عدیم المثال دن ہے. انہوں نے مغربی بنگال, آسام, پدوچیری, تمل ناڈو اور کیرلم کے پارٹی کارکنان اور عوام کا شکریہ ادا کیا. آج شام نئی دلی میں بی جے پی ہیڈ کوارٹر میں پارٹی کارکنوں سے خطاب کرتے ہوئے جناب مودی نے کہا کہ آج ملک کے لیے ایک نئی صبح کا اعلان ہے. نیز عوام نے بھارت کے عظیم جمہوریت میں اپنے یقین کا اظہار کیا ہے اور کارکردگی پر مبنی سیاست اور ایک بھارت شریشٹھ بھارت کے جذبے میں اپنا بھروسہ جتایا ہے.
1: آج کا یہ دیوس کئی معنوں میں خاص ہے, وشیش ہے. یہ دیش کے اجول بھوش کی ادگوشنا کا دن ہے. یہ بھروسے کا دن ہے. بھروسہ بھارت کے مہان لوکتنتر پر, بھروسہ پرفارمنس کی پولیٹکس پر, بھروسہ استھرتا کے سنکلپ پر, بھروسہ ایک بھارت شریشٹھ بھارت کی بھاونا پر. میں بنگال کی جنتا کا, اسم کی جنتا کا, پڈوچیری کی جنتا کا, تمل ناڈو اور کیرلم کی جنتا کا آج آدر پوروک نمن کرتا ہوں.
0: وزیر اعظم جناب نریندر مودی نے خوشی کا اظہار کیا کہ لوگوں کے یقین کے سبب کمل دوبارہ کھلا ہے. انہوں نے بی جے پی کے صدر نتن نبین کی پارٹی کارکنوں کی رہنمائی کرنے کے لیے ستائش کی. انہوں نے کہا کہ ہار اور جیت جمہوریت اور سیاست کا حصہ ہے اور اس مرتبہ دنیا نے دیکھا کہ بھارت کیوں مادر جمہوریت کے طور پر جانا جاتا ہے.
1: 5 پردیشوں کی جنتا نے پورے وشو کو دکھایا ہے یہ ہمارا بھارت مدر آف ڈیموکریسی کیوں ہے. لوک تنتر, ڈیموکریسی ہمارے لیے صرف ایک تنتر نہیں ہے, ये हमारी रगों में दौड़ता हुआ संस्कार है। और आज सिर्फ भारत का लोकतंत्र ही नहीं जीता है, आज भारत का संविधान भी जीता है।
0: वजीर आजम ने कहा कि बीजेपी एनडीए की सरकारें मुल्क की 20 से ज्यादा रियासतों में इख्तदार में हैं और बीजेपी का मंत्र है शहरी भगवान है। उन्होंने कहा कि उनकी पार्टी अवाम की खिदमत के लिए वक्फ है और इसलिए ज्यादा से ज्यादा लोग बीजेपी में अपना एतमाद जाहिर कर रहे हैं। उन्होंने जोर देकर कहा कि लोग वाजह तौर पर ये देख रहे हैं कि जहां भी बीजेपी की सरकार है वहां उम्दा हुक्मरानी है और तरक्की हुई है। जनाब मोदी ने उजागर किया कि आसाम के लोगों ने मुसलसल तीसरी मरतबा बीजेपी एनडीए में अपना एतमाद जाहिर किया है और ये एक हैट्रिक है। उन्होंने इस जीत को आसाम की तारीख में एक अजीम कारनामा करार दिया।
1: असम के इतिहास की बहुत बड़ी घटना है। असम के टी गार्डन्स वाले क्षेत्रों में भी बीजेपी को अभूतपूर्व समर्थन मिला है। श्रीमंत शंकर देव जी, महायोद्धा लसित बोरफुकन जी, बोडोफा उपेंद्र नाथ ब्रह्मा जी, भूपेन हजारिका जी, ऐसे अनेक महान व्यक्तित्वों से प्रेरणा लेते हुए असम अपने विकास की रफ्तार अब और बढ़ाएगा।
0: जनाब मोदी ने मगरबी बंगाल के हर एक बाशिंदे को यकीन दिलाया कि बीजेपी रियासत के बेहतर मुस्तकबिल के लिए मुसलसल काम करेगी। उन्होंने कहा कि अब रियासत में खवातीन महफूज होंगी, नौजवानों को रोजगार मिलेगा, माइग्रेशन खत्म होगा और दरअंदाजों के खिलाफ सख्त कार्रवाई की जाएगी। उन्होंने मजीद कहा कि पहली काबीना मीटिंग में आयुष्मान योजना को मंजूरी दी जाएगी। 5 रियासतों के 7 असेंबली हल्कों में हुए असेंबली जिमली इंतखाबात में बीजेपी ने गुजरात, त्रिपुरा, नागालैंड में 1-1 सीट जीती है और महाराष्ट्र में भी 1 सीट जीती है, जबकि कांग्रेस ने कर्नाटक में 2 सीटें जीती हैं। महाराष्ट्र में बीजेपी की इत्तेहादी नेशनलिस्ट कांग्रेस पार्टी एनसीपी ने भी 1 सीट जीती है। महाराष्ट्र में सुनेत्र पवार ने बारामती जिमनी इंतखाबात में 2,18,930 वोट हासिल करके तारीख रकम की है और मुल्क में सबसे ज्यादा वोट मार्जिन से जीत कर एक नया रिकॉर्ड कायम किया है। जिन्होंने 2022 उन्होंने बीजेपी के सुनील कुमार शर्मा का रिकॉर्ड तोड़ा है, जिन्होंने 2022 के उत्तर प्रदेश के असेंबली इंतखाबात में साहिबाबाद सीट से जीतकर 2,14,835 वोट हासिल किए थे। घरेलू शेयर बाजार में आज तकरीबन 0.5% का इजाफा दर्ज किया गया। सेंसेक्स 356 पॉइंट्स के इजाफे के साथ 77,269 पर बंद हुआ, जबकि निफ्टी में 122 पॉइंट्स का इजाफा हुआ और ये 24,119 पर बंद हुआ। मजमूई तौर पर शेयर बाजार में इंतखाबी नतायज से घरेलू स्टॉक मार्केटों में खुशी की लहर दौड़ गई और मुस्बत रुझान देखने को मिला। आखिर में खास खबरें एक बार फिर। बीजेपी ने मगरबी बंगाल में जबरदस्त अक्सरियत के साथ तारीख रकम की। आसाम में भी मुसलसल तीसरी मरतबा कामयाबी हासिल की। एनडीए ने पुदुचेरी में अपना इख्तदार बरकरार रखा। वजीर आजम नरेंद्र मोदी ने मगरबी बंगाल, आसाम, पुदुचेरी, तमिलनाडु और केरलम के अवाम और पार्टी कारकुनान का शुक्रिया अदा किया। उन्होंने आज की जीत को भारत की जमहूरी और आईनी अकदार से मनसूब किया। कांग्रेस की क्यादत वाले मुत्तहिदा जमहूरी महाज ने केरलम में जबरदस्त कामयाबी हासिल की। अदाकार से सियासतदान बनने वाले विजय की पार्टी टीवीके ने तमिलनाडु में शानदार कारकर्दगी के साथ अपना खाता खोला। असेंबली जिमनी इंतखाबात में बीजेपी ने 4 सीटें, कांग्रेस ने 2, जबकि एनसीपी की सुनेत्र पवार ने रिकॉर्ड फर्क से जीत हासिल की। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
2: आप सुन रहे हैं 4 राज्यों और 1 केंद्र शासित प्रदेश के विधानसभा चुनाव परिणामों पर विशेष कार्यक्रम जनादेश 2026। और हमारे साथ प्रफुल्ल केटकर जी और केवी प्रसाद जी वरिष्ठ पत्रकार स्टूडियो में मौजूद हैं डिस्कशन के लिए। और इससे पहले कि हम उनसे बात करें, प्रधानमंत्री की जो उन्होंने आज संबोधन दिया उसकी एक अंश सुनते हैं और फिर इस चर्चा को आगे बढ़ाएंगे।
1: अभी 4 मई की यह शाम भले ही ढल रही हो, लेकिन